0: نے گنڈوں سے مبینہ تعلق کے شبے میں کی جا رہی ہے۔ داراشو ضلع کے بھوم تعلقے کے گنے گاؤں کی ویشالی جادھو نے اپنے شوہر کی موت کے بعد اپنے چھوٹے پیمانے پر سلائی کے کاروبار کے علاوہ ایک سیلف ہیلپ گروپ کے ذریعے خواتین کسان پروڈیوسر کمپنی شروع کی، جس سے انہیں کروڑپتی بہن بننے کا اعزاز حاصل ہوا۔ شیگاؤں کے سنت گجانن مہاراج کی پالکی کا کل بیڑ ضلع کے امباجوگئی میں عقیدت مندوں نے پھولوں سے استقبال کیا۔ آج پالکی کیش تعلقے کے بوری ساور گاؤں کے لیے روانہ ہو رہی ہے۔ دریاسنا پیٹھن کے سنت ایک ناتھ مہاراج کی پالکی کا پہلا مرحلہ کل ضلع اہلیہ نگر کے پاتھرڈی تعلقے کے مٹ ساؤنگی میں منعقد ہوا۔ اس کے بعد پالکی ضلع بیڑ میں داخل ہوئیں۔ دریاسنا گیانیشور مہاراج اور سنت تکارام مہاراج کی پالکیاں آج پونے سے روانہ ہوں گی۔ دریاسنا وزیر اعلیٰ دیویندر فڑنویس نے کل پاپوش کا درشن کیا۔ بھارت اور انگلینڈ کے مابین خواتین کرکٹ ٹیسٹ مقابلہ کل لندن کے لارڈز گراؤنڈ میں شروع ہوا۔ انگلینڈ نے ٹاس جیت کر پہلے فیلڈنگ کا فیصلہ کیا۔ بھارت نے پہلی اننگز میں 285 رنز بنائے تھے۔ کل جب کھیل روکا گیا تو انگلینڈ کا اسکور ایک وکٹ پر 21 رنز تھا۔ یہ پہلا موقع ہے کہ کرکٹ کا گھر سمجھے جانے والے تاریخی لارڈز گراؤنڈ میں خواتین کا کرکٹ مقابلہ ہو رہا ہے۔ دریاسنا بھارت اور انگلینڈ کی مردوں کی ٹیموں کے مابین آخری ٹی ٹوینٹی مقابلہ آج کھیلا جائے گا۔ انگلینڈ نے 5 مقابلوں کی اس سیریز میں 3 مقابلوں میں جیت درج کر فاتحانہ برتری حاصل کر لی ہے۔ کل اتوار سے ریاست کے ودربھ کے کئی اضلاع میں بارش کا یلو الرٹ جاری کیا گیا ہے۔ اور آخر میں اس بلٹن کی خاص خبریں ایک بار پھر۔ کابینہ کے مانسون اجلاس کا اختتام 7 دسمبر سے ناگپور میں سرمائی اجلاس۔ کسانوں کے قرض کی معافی کی شرائط میں نرمی۔ آخری ہفتے کی تجویز کے جواب میں وزیراعلیٰ کا اعلان۔ مہاتما پھلے جن آروگیہ اسکیم میں مبینہ بے ضابطگیوں کی تحقیقات کے لیے خصوصی تحقیقاتی ٹیم کا قیام۔ میرا گاؤں صحت مند گاؤں مہم کے تحت آج سے خاندانی منصوبہ بندی ہفتہ۔ اور لاتور چندہ بدعنوانی کیس کے اہم ملزم کشور جادھو گرفتار۔ اس کے ساتھ ہی علاقائی خبریں ختم ہوئیں۔ اس کے بعد ہمارے مرکز کا اگلا مراٹھی بلٹن صبح 11 بجے نشر ہوگا۔
1: श्रोते हो एफ एम बँड 101.7 मेगाहर्ट्सवर आकाशवाणीचं हे छत्रपती संभाजीनगर केंद्र आहे। आता सकाळचे 9:10 झालेत। प्रसारित करत आहोत प्रायोजित कार्यक्रम अर्थनीती।
2: श्रोते हो ऐकूया अर्थसाक्षरतेवर आधारित कार्यक्रम अर्थनीती।
3: या कार्यक्रमाचे प्रायोजक आहेत अमृत प्रभा आयुर्वेद क्लिनिक आणि पंचकर्म सेंटर। गर्भसंस्कार, योगा, सौंदर्य, विविध शारीरिक विकार, लहान मुलांचे विकार, मानसिक आजारांवर उपचार देणारे क्लिनिक अमृत प्रभा। संपर्क 91-12-82-28-11।
2: नमस्कार श्रोते हो, अर्थनीती या कार्यक्रमात मी स्मिता नामदे सर्व श्रोत्यांचं स्वागत करते। श्रोते हो, अर्थनीती या कार्यक्रमात आजचा आपला विषय आहे अर्थव्यवस्थापनात मेडिक्लेम पॉलिसीची आवश्यकता। त्यासाठी आज आपल्याला मार्गदर्शन करणार आहेत अशोक अमृतकर सर। अशोक अमृतकर हे गुंतवणूक क्षेत्रात गेले 40 वर्षांपासून कार्यरत आहेत। अशोक अमृतकर सर, कार्यक्रमात तुमचं स्वागत आहे।
4: धन्यवाद
2: सर। आज आपण बोलणार आहोत अर्थव्यवस्थापनात मेडिक्लेम पॉलिसीची आवश्यकता या विषयावर। तर सगळ्यात पहिले मला हे विचारायचं की मेडिक्लेम पॉलिसी म्हणजे नेमकी काय आहे आणि हा कुठला प्रकार आहे।
4: मेडिक्लेम पॉलिसी हा जनरल इन्शुरन्स मध्ये येतो, सार्वजनिक विम्यामध्ये, ज्यामध्ये मेडिक्लेम असतं। वाहनांचा इन्शुरन्स आहे, दुकानांचा इन्शुरन्स आहे, कंपन्यांचा इन्शुरन्स आहे, जिथं आजीवन म्हणता येईल, आजीव वस्तू ज्या आहेत, तो प्रकार आहे हा जनरल इन्शुरन्स मध्ये। सगळ्यात महत्वाचं इन्शुरन्स म्हणजे काय? इन्शुरन्स म्हणजे तुमच्या घरातली जी काय तिजोरी आहे, त्या तिजोरीचं जे लॉक आहे ना, दॅट इज इन्शुरन्स। कारण ते जोपर्यंत कुलूप तिथं लागलेला आहे तरच तुमची तिजोरी तोपर्यंत सेफ आहे। ज्या दिवशी ते कुलूप उघडून जाईल, तिजोरी कधी रिकामी होऊन जाईल कळणार
2: नाही।
4: त्यासाठी तिजोरी आपली किती जरी मोठी असली तरी एक छोटासा हप्ता भरून, जसं आपण कुलूप छोटा असतो खूप, तसा विम्याचा हप्ता सुद्धा खूप कमी असतो, तर तो छोटासा हप्ता भरून आपल्या त्या तिजोरीला आपण कुलूप लावलं पाहिजे।
2: मग आर्थिक नियोजन करताना मेडिक्लेम पॉलिसीचा विचार का केला पाहिजे, म्हणजे तुम्ही एक अर्थतज्ञ म्हणून काय सांगाल?
4: मेडिक्लेम पॉलिसी ही म्हणजे आरोग्य विमा हा प्रत्येकाने घेतलाच पाहिजे। कारण प्रत्येकाला कधी ना कधी हॉस्पिटलमध्ये काही ना काही कारणास्तव जायचंच आहे। आपण शरीराने जरी फिट असलो तर रस्त्याने चालत असताना कोण केव्हा धक्का देऊन जाईल ते आपल्याला माहीत नाही। आणि प्रत्येकाच्या शरीरामध्ये काय काय मेकॅनिझम आहेत हे कोणालाच काही माहीत नाही, केव्हाही काही होऊ शकतं। आता परवाचीच जर एक घटना बघितली तर माझ्या एका क्लायंटच्या मुलाचं लिव्हर ट्रान्सप्लांट केलं, 45 लाख रुपये लागले। कुठलाही इन्शुरन्स हा तेवढाच महत्वाचा आहे जेवढ्या आपल्या बाकी सगळ्या दैनंदिन गरजाच्या आहेत। जसं आपण अन्न वस्त्र निवारा म्हणतो तसं अन्न वस्त्र निवारा आणि विमा
2: सध्या खूपच महत्वाचं,
4: बिलकुल खूपच महत्वाचं आहे। कारण जसे जसे परिवार लहान लहान होत चाललेत तसं तसं याचं महत्व वाढत चाललंय।
2: आता हे नेमकं मेडिक्लेम पॉलिसी याच्याबद्दल सांगा।
4: नेमकं मेडिक्लेम पॉलिसीमध्ये पण भरपूर प्रकार आहेत की मेडिक्लेम